0: It's 10:45 AM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: دریائے سندھ کی لہروں کے سنگ رواں دواں یہ ہے محبت و یکجہتی کا پیغام یہاں وہاں جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز
3: زندگی گزاریو اعتماد سان قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
4: जेकॾहिं तव्हां खे मैदे जी तकलीफ़, सीने जी जलन, खटियूं उघरायूं, भुख न लॻण या बदहज़मीअ जहिड़ा मसाला आहिनि त हाणे परेशान थियण जी ज़रूरत न आहे। इस्तेमाल करियो शिफ़ाए मैदा कोरस, जेको मैदे जी ख़राबी ऐं हाज़मे जे मसालनि लाइ आज़मूदा ऐं फ़ाइदेमंद कोरस आहे। शिफ़ाए मैदा कोरस मिलण जो हंधु हराचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं, हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली। राब्ते जे लाइ फोन करियो 0302-36-36-879 0312-34-01-287। शिफ़ाए मैदा कोरस, सेहतमंद मैदो, सेहतमंद जिंदगी।
5: हो तो आवाज भी

0: आएगा वहाँ पर आइए आपको हमारे प्रोग्राम की लाइव पोस्ट मिल जाएगी जिसे आप लाइक कीजिए कमेंट कीजिए और शेयर करते जाइए। पोस्ट को शेयर किया करें लाजमी और लाइक किया करें ताकि भाई हमारी पोस्ट जो है ना बहुत सारे लोगों तक पहुंच सके और बहुत सारे लोग जान सके कि मार्केट में उनके लिए भी दी स्किन ब्यूटी प्रोडक्ट्स अवेलेबल हो चुके हैं। सिर्फ आप लोगों के लिए नहीं भाई सबके लिए जितना भी माण्हू असांखे ॿुधनि था जिते जिते मुझे आवाज़ वञे तो हर एक माण्हू जे लाइ दी स्किन ब्यूटी प्रोडक्ट्स मौजूद आहे। दी स्किन ब्यूटी प्रोडक्ट्स जेके आहिनि उनमें अव्हां खे मिले थी जनाब दी स्किन ब्यूटी क्रीम ऐं दी स्किन जो फेस वॉश। ये प्रोडक्ट मार्केट में इन आहिनि। अगर तव्हां परचेज करणु चाहियो था त बिल्कुल तव्हां परचेज करे सघो था। ऑल स्किन टाइप जे लाइ आहिनि ऐं हर हिकु माण्हू इन खे लॻाए सघे थो। यानी कि अगरि तव्हां मर्द हज़रात आहियो तव्हां ख़वातीन आहियो हर कोई दी स्किन ब्यूटी क्रीम जो यूज करे सघे थो। यस जनाब बहुत ही शानदार बहुत ही ज़बरदस्त क्वालिटी के प्रोडक्ट्स हैं। बहुत ही प्रीमियम क्वालिटी के प्रोडक्ट्स हैं जो कि आप इस्तेमाल करेंगे और अपनी खूबसूरती में जरा इजाफा लाने वाले हैं। और जी यहाँ पर हमारे साथ आप लोग मौजूद हैं। आप लोगों के फीडबैक से ही क्या कह रहे हैं यहाँ पर अलादीना भाई हमें कश्मीर से सबसे पहले ज्वाइन कर चुके हैं। अलादीना भाई आपको वेलकम कहते हैं। फरवा हमारे साथ मौजूद हैं। वालेकुम अस्सलाम गुड आफ्टरनून हैव अ नाइस डे। हाय आपी तमाम की आयो तमाम जी तबियत हानि की है होप यू आर फाइन एंड वेरी वेल। यस मैं ठीक हूँ आप बताएं कैसे हैं। अब्दुल जी कैसर हमारे साथ हैं। वालेकुम अस्सलाम आप हमें सुन रहे हैं बहुत शुक्रिया जी आपको वेलकम कहते हैं अब्दुल जी कैसर। और नजर मोहम्मद भट्टी हमारे साथ मौजूद हैं। वालेकुम अस्सलाम एंड मौला इस्लामदत आप हमें मटियारी से सुन रहे हैं वेलकम हो गया आपका। और निजाम भट्टी कादरी हमारे साथ ही वालेकुम अस्सलाम गोठ दातो भट्टी मटियारी खान निजामदीन भट्टी कादरी तव्हां जो मोहबतू आहिनि भाउ तव्हां खे बि चवंदा भली करे आया। और कहिड़े सभिनी फ़क़ीरनि आशिकनि परवाननि दस्तगीरनि मुरीदनि खे हज़रत सैदना गोसे आज़म दस्तगीर रज़ी अल्लाह ताला अनहा जी यारी शरीफ़ मुबारक हुजे। ओके अच्छा फरवा गुल कहती आप ही अर्ज़ किया है एक शख्स मैंने देखा है आईने में खफा दुनिया से है और बात मुझसे भी नहीं करता। राजी करें बाबा इस इंसान को राजी करें। और कहती आज गाने की फरमाइश मां ॾिसां थी गाना हलाइण जी कोशिश कंदा सी। और निज़ाम भट्टी भाई तव्हांजो मोहबतू आहिनि तव्हां असांजे प्रोग्राम खे पसंदि कयो पिया। और हमारे साथ हैं जी ज़ीशान ज़ीशान रेडियो नेटवर्क ऑफिशियल से हमारे साथ कहते लाड़काने खां तव्हांजो प्रोग्राम ॿुधां पियो। थैंक यू वेरी मच ज़ीशान भाउ तव्हांजो मोहबतू आहिनि। डी स्किन ब्यूटी क्रीम तव्हांखे हर जॻह ते मिली रही आहे। डी स्किन ब्यूटी क्रीम जो इहो ई कमाल आहे बाबा त डी स्किन ब्यूटी क्रीम तव्हांजे खूबसूरती में इज़ाफ़ो आणे थी ऐं डी स्किन ब्यूटी क्रीम तव्हांजे चेहरे खे चमकाए थी। चाहे तव्हां मर्द हज़रात आहियो चाहे तव्हां ख़वातीन आहियो हर कोई डी स्किन ब्यूटी क्रीम मां फ़ाइदो वठी सघे थो। और जी आप जरा पोस्ट को लाइक और शेयर करते रहिए और मुझे बताइए वो क्या है जो हम एक मर्तबा खरीदते हैं लेकिन उसको पूरा साल ही हमें यूज करना पड़ जाता है। और वसीम अली हमारे साथ मौजूद हैं। वालेकुम अस्सलाम। फहीम शेख हमारे साथ कहते अरे लाड़काना तो में रहन था मुंजा अबाना। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम मौलवी सलामत कहते अदा कीड़ा हाल आयन खुश आयो सफा चाक सले टकलम गाड़ी में सजी असां भी अची वियासीं। प्रोग्राम त लाजवाब आई हमेशा जी हां तमाम वांगे कल अदा शाम वारे प्रोग्राम में मुखे कम हुयो उन करे अधु प्रोग्राम में हलियो वियो हुयसि। का ॻाल्हि कोन्हे का ॻाल्हि कोन्हे। ज़ाकिर हुसैन कोरी हमारे साथ ही गोठ करम खान नज़ामाणी नवाब शाह से सही जी ज़ाकिर हुसैन कोरी मंजूर अली कोरी मुश्ताक अहमद नज़ामाणी उस्ताद मौला बख्श लाखो उस्ताद शफी मोहम्मद रेडियो मिस्त्री और वालेकुम अस्सलाम जी मौला इस्लाम अदर कहते हैं। आप भाइयों को सबको वेलकम कहा जाता है हमारे इस खूबसूरत से प्रोग्राम में। और खूबसूरती की दुनिया में आप भी जनाब कदम रख सकते हैं और आप भी डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज कर सकते हैं। और इसके साथ साथ हमारे साथ हैं जी ये अस्सलाम वालेकुम आपी सदरा क्या हाल है आपके। आपका शो जबरदस्त है आज स्कूल नहीं गई तो सुन रही हूँ आपको और ओएसटी सुनाइएगा डेडिकेट आपको और मेरी फैमिली को। मिर्पुखार से रुखसार मरी हमें सुन रही हैं बहुत शुक्रिया प्यारी आपको वेलकम कहते हैं। चाचा खालिद हमारे साथ मौजूद है। वालेकुम अस्सलाम बेटा सिडो की आई हो खुश आयो अम्हा विथ डी स्किन ब्यूटी क्रीम। डी स्किन ब्यूटी क्रीम से गड आ सफा मजे में आया तुम पांजा हाल बुधायो। और वसीम अली कहते हैं कि सिस्टर सॉन्ग जिस दिन भुला दूं तेरा प्यार दिल से मां कोशिश कयां थी तव्हांजूं फरमाइशूं हलाईंदासीं। और रुखसार मरी कहती है कि आपको भी हमेशा हंसता मुस्कुराता रखे आमीन बहुत शुक्रिया मेरी जान। अबू हनीफ अलबलोची हमारे साथ कहते हैं कि तुझे कैसे बताऊं मैं तो कितना याद आता है मैं जितनी सांस लेता हूं तो उतना याद आता है। सिंधी सॉन्ग सुनाओ जंहिंमें तू न हुजे अहिड़ी दिल काड़े कंदासीं इहा बि ॻाल्हि आहे हाज़िर ॿुधायूं था। पोस्ट को लाइक और शेयर कीजिए ठीक है। और साथ साथ डी स्किन ब्यूटी प्रोडक्ट्स आपके करीबी जनरल स्टोर से मिल रहे हैं। نہیں یہ مجھے ضرور بتائیے گا. اگر آپ نے ابھی تک معلومات نہیں لی تو آج ہی آپ جائیے اپنے قریبی جنرل اسٹور سے ذرا معلومات لیجیے اور مجھے پتا کر کے بتائیے کہ کہاں کہاں پر ٹی اسکن بیوٹی پروڈکٹ جو ہے نا وہ اویلیبل کرانے کی نیڈ ہے. اور آپ چاہتے ہیں کہ بھائی فلاں جگہ پر بھی ٹی اسکن بیوٹی کریم ملنی چاہیے اور ٹی اسکن کا فیس واش بھی ملنا چاہیے تاکہ ہم استعمال کریں اور ہم بھی خوبصورت ہو جائیں. اچھا اختیار علی گبر بھائی ہمارے ساتھ موجود ہیں. اختیار بھائی ولیج محمد عثمان گبر سے ہمارے ساتھ ہیں. بہت شکریہ بھائی آپ کو ویلکم کہتے ہیں, پروگرام آپ کو پسند آ رہا ہے. محمد زمان بھائی ہمیں سن رہے ہیں. گڈ آفٹرنون اینڈ ویلکم مائی سویٹ بوا جی, آسم شو کوئل آرجے کی طرح. سو بگ ویلکم دل سے آپ کو بھی بگ ویلکم دل سے. درد دل ہمارے ساتھ ہیں. وعلیکم السلام, گڈ آفٹرنون. چندا جانی بالکل ٹھیک ٹھاک ہے, آپ بتائیں سویٹی کیسی ہیں. اور دیا ہمارے ساتھ ہیں. دیا پری کہتی ہیں السلام علیکم ڈیئر سے صدرہ مسکان, کیسی ہیں آپ؟ امید کے اپنے نام کی طرح ہستی مسکرائے ہوں گی. میں تو کب سے تھی ریڈی تیار پٹالے ڈیئر صدرا ڈی اسکن بیوٹی کریم سے. جی جی آپ کو ایسا پٹا لیں گے کہ آپ کہیں گے آئے ہائے یہ تو صدرا نے ہپنوٹائز کر لیا. اور کہتی ہیں سانگ پلے کریں. بالکل تانجلا دیا گانو ہلائیں تھا ڈیڈیکیٹ مکھی این ڈیول کی کرو آئے. ویسے ڈیول کاتے گم تھی ویو آئے ہلو ویو چاہ ڈیول جی دنیا میں. علی رضا لگاری ہمیں سن رہے ہیں. وعلیکم السلام علی رضا بھائی, آپ کو ویلکم کہتے. اتنا لمبا چوڑا آپ نے کامنٹ کر دیا ہے اور آپ کو ہمارا پروگرام پسند آ رہا ہے. آپ کی پسند کا گانا ضرور لگائیں گے. ڈیڈیکیشن آپ کی جا رہی ہے جی اظہر لگاری, عاقب لگاری, آرجے غلام مصطفیٰ ٹالپور, امام بخش کھوکھر, خالق لاشاری. سسٹر صدرا ہم سے لوگ پوچھتے ہیں آپ کی اسکن اتنی اچھی کیوں ہے. میں نے بولا ڈی اسکن بیوٹی کریم کا کمال ہے سسٹر. تھینکس. واہ واہ واہ واہ واہ واہ, اڑا اڑا کامنٹ کرنا. یہ تو میں نے رینڈملی پڑھ لیا. بہت بڑھیا جی, بہت بڑھیا. علی رضا ایسے ہی آپ بتایا کریں لوگوں کو بھائی دی اسکن بیوٹی پروڈکٹس کا کمال ہے کہ آپ اتنا گلو کیسے کرنے لگ گئے ہیں, وہ بھی صرف دو راتوں کے استعمال سے. مطلب دو تاں کرنے تو تاں کہ اترو جلدی کوئی پروڈکٹ ریزلٹ دے, وہ پروڈکٹ وری میڈیکیٹڈ فارمولو ہو جائے, سمجھو تا. سو جناب یہ کمال ہو جائے گا جب آپ ڈی اسکن بیوٹی پروڈکٹس کا استعمال کریں گے. تو جلدی جلدی سے استعمال کرتے جائیے, اپنے قریبی جنرل اسٹورز پر اویلیبل کراتے جائیے اور ذرا خوبصورتی میں اضافہ لاتے جائیے. اور یہاں پہ ٹائم ہوا ہے جناب, لیتے ہیں شارٹ کمرشل بریک, واپسی جلدی آپ لوگوں کے پاس آتے ہیں. آپ نے کہیں نہیں جانا, ہمارے ساتھ موجود رہیے گا, سنتے رہیے اور ہمارے ساتھ دیجیے پوری پوری تین بجے تک. میں یوں جا کر یوں واپس آتی ہوں. سو اسٹے ٹیون, اسٹے کنیکٹڈ اینڈ کیپ لسننگ وائٹش اینڈ ڈی اسکن بیوٹی شو اسپانسرڈ بائی ڈی اسکن بیوٹی پروڈکٹس. لگائیے اور خوبصورت ہو جائیے.
1: It's 1:30.
2: سندھ کا ہے یہ منفرد اعزاز, تہذیب کی رکھوالی اور مہمان نواز. جی اے ایف ایم 88 نیٹ ورک,
1: سندھ کی آواز.
3: سونا صرف زیور نہیں, ہر گھر کی امانت ہوتی ہے. اسی لیے بینک اسلامی لایا پاکستان کا پہلا شریعہ کمپلائنٹ گولڈ بیسڈ فائنینسنگ, جس سے ملے 50 لاکھ روپے تک کی فائنینسنگ 4 سال تک کی مدت کے ساتھ. بینک اسلامی گولڈ بیسڈ فائنینسنگ سے امانت کو اپنی جگہ رہنے دو. آج ہی 1-1-1-4-7-5-2-6-4 یا بینک اسلامی .com.pk پر اپلائی کریں. شرائط و ضوابط لاگو ہیں.
4: اوہاں جی اسکن ڈل ایں بے رونق لگے تھی, ہانے پہنجی اسکن کے دیو ایک نو گلو. پیش آہے وائٹ ایش بیوٹی کریم, اوہاں جی اسکن کے بنائے فریش, سافٹ ایں گلوئنگ. ان جو اسکن فرینڈلی فارمولو دی اوہاں کے ریڈینٹ لک روزانو جے استعمال سا ہر قسم جی اسکن جے لائے پرفیکٹ. ہانے تھیو خوبصورت تھین ودی کا آسان. وائٹ ایش بیوٹی کریم, خوبصورتی جے کا چمکے ہر ڈی. بہترین رزلٹ حاصل کرن لائے وائٹ ایش بیوٹی کریم سا استعمال کریو وائٹ ایش بیوٹی سوپ. وائٹ ایش بیوٹی سوپ سا ملے چمکدار نکھار تازگی سا گڈ. وائٹ ایش بیوٹی کریم, گلوئنگ اسکن جو راز. ا پروڈکٹ بائی بایوکون انٹرنیشنل پاکستان.
5: خوشخبری خوشخبری, اواں جی پہنجے شہر ماتلی میں الرازی ہیلتھ کیئر کلینک ڈندو روڈ ماتلی تے کھلی چکی ہے, جتے بارن عورتن ائی مردن جی ہر بیماری جو علاج کوالیفائیڈ ائی ایم بی بی ایس سینئر ڈاکٹر محمد اشرف لگاری کندو ہے. ڈاکٹر محمد اشرف لگاری صاحب روزانو شام 4 وگے کھا رات 10 وگے ائی ہر آچر تے صبح 10 وگے کھا رات 10 وگے تائیں مریضن جو علاج کندو ہے. یاد رکھندا, دائمی بخار, نزل, بے چینی, کمزوری, ملیریا, مدد گردے جو بخار ٹی بی بدہضمی ملو بین بیمارن جو علاج کندو آہے
6: ایڈروڈ المدینہ ہوٹل جے پویاں ڈاکٹر محمد اشرف الرازی ہیلتھ کیئر کلینک ماتلی ودیق رابطے لائے سجاد علی لگاری موبائل نمبر 0370 44 95 244

चेक तो पूरा थियण ताईं नाब नाहे हर मुश्किल दो नई ॻाल्हियूं थींदियूं ईरान जो वाज़ ऐलान सदर मसूद पेज़ेशकियान चयो आहे त ॻाल्हियुनि लाइ तयार आहियूं धमकियुनि खां डिॼण वारा नाहियूं ईरानी सुप्रीम लीडर जे सलाहकार याहिया रहीम सफ़ी चयो आहे त अमरीका इहा साल ॿीहर हमिलो कयो त जंग हिंदी समुंड ताईं पखिड़जी वेंदी معاشی پابندین ایران کے تباہ کرے چڈیو ہے ودیک پابندیوں بھی تہران کے ختم کرے چڈیندو امریکہ کے نانے بارے وزیر اسکاٹ پیسٹن چیو ہے تا ایرانی جہازن جو عالمی ڈامو ختم تھی ویو ہیں ہانے کو بھی ملک ایرانی جہازن کے لینڈنگ کرنے نہ دے رہا ہے پابندین جو مقصد ایران میں بغاوت پیدا کرنا ہے